0: अरे ये भी फाटलो छे रे फाटलो।
1: अरे काई गो फाटलो छे तो। अरे आई साट दुपट्टो लायो,
0: आई साट दुपट्टो लायो।